0: रिफ़क़ी अली रहमतुल्लाह अलैह, जिनका इंतकाल पिछले इतवार को केन्या में हुआ। अल्लाह रब्बुल इज़्ज़त उनकी कब्र अनवर पर करोड़ों बरकतें फरमाए, नाजिल फरमाए, आमीन सुम्मा आमीन। और उसके फ़ौरन बाद आप देख सकेंगे सुनी रज़वी सोसाइटी की जानिब से मुनाक़िदा सालाना जश्न मिलाद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की वीडियो रिकॉर्डिंग। 26 सितंबर को सुबह 10 बजे शान रसूल मस्जिद लागी लाउज पोटली में आलिमा सैयदा उनिजा फातिमा की सरपरस्ती में उर्से गौसे पाक की ख़ास महफिल का अहतमाम किया गया है। बेशक ये प्रोग्राम ख़वातीन के दरमियान होगा। और 23 सितंबर को यानी बुध 23 सितंबर को सुबह 10 बजे दारुल उलूम मजलिस रज़ा पेंदी पपाई में आलिमा सैयदा उनिजा फातिमा ही और की सरपरस्ती में उर्से पाक रहमतुल्लाह अलैह की महफिल का अहतमाम किया गया है। बेशक ये प्रोग्राम भी ख़वातीन के दरमियान है। और इस तरह मंगल 22 सितंबर को सुबह 10 बजे दारुल उलूम मजलिस रज़ा के ब्रंच आबिद गुलाद पोटली में मोहतरमा आलिमा सैयदा उनिजा फातिमा की सरपरस्ती में एक ख़ास महफिल का अहतमाम किया गया है। ये रहे चंद ऐलानात, आइए मिंबर रसूल सल्लल्लाहु अलैहि वसल्लम से पढ़े गए खुतबे की सदाबंदी समाप्त कीजिए।
1: वस्सलातु वस्सलामु अला सय्यिदिना व हबीबिना अल्लज़ी लिअजलिहिल वुजूद व ज़ैल कुल मक़सूद अल्लज़ी सयरिदु अलल हौज़िल मौरूद والمقام المحمود وعلى آله وأصحابه ذوي الكرم والجود أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أعطيناك الكوثر فصل لربك وانحر إن شانئك هو الأبتر يا أيها المؤمنون المحبون لا يخفى على من وصل إلى بحر الحقيقة وورد على الحوض المورود والمقام المحمود الذي هو الوجود الإلهي المنبسط بمقتضى الجود الذاتي إلى عموم الموجودات أن الوصول إلى هذا المطلب الأقصى والمقصد الأعلى الذي هو التوحيد الذاتي المعبر بالحوض الكوثر الذي هو عبارة عن كثرة الخير والبركة ما تيسر والتقى جماهير الأنبياء والرسل لحضرة ختمية الختامية المحمدية صلوات الله عليه وسلامه ولذلك ختم لبعثه أمر الإرسال والتشريع ولذلك نبح سبحانه وتعالى في هذه الصورة على عظم شانه وجلالة قدره ومكانه فقال بعد التيمم بسم الله المتجلي على حبيبه المصطفى صلى الله عليه وسلم بعموم كمالاته ليكون مرآة يتراءى منه آثار أسمائه الحسنى وصفاته العليا الرحمن على عموم الأنام ببعثته صلى الله عليه وسلم حين يهديهم إلى دار السلام الرحيم للخواص منهم يرشدهم إلى التوحيد الذاتي الذي هو المنجي عن ظلمات الأوهام إنا من عظيم من مقام عظيم جودنا ومحض كراماتنا أعطيناك يا أكمل الرسل يا أكمل الرسل يا أكمل الرسل إعتاء وكرامة الكوثر الذي هو التحقق بوحدة الذات والانكشاف بها والوقوف عليها وبعدما أعطيناك